0: से क्या कहें, मेरी बेटी मुझे वापस ला के दे दो, मेरी बेटी को ढूंढ लो, कहीं भी हो, किसी भी हॉस्पिटल में हो, कहीं पर भी हो, रेस्क्यू कर दो।
1: दुई दिन भयो आज यतै बसेर हामी यतै बिहानदेखि बेलुकैसम्म हामी यहीँ छौँ, तर अहिलेसम्म उद्धार गरेर ल्याएको छैन। कन्ट्याक्ट दिइन्छ या खोलामा छ या जङ्गलमा छ, अहिलेसम्म हामीले केही सल्लाह सुझाव पाएको छैन।

0: तरफ पाकिस्तान, सऊदी अरब और तुर्की के बीच जिस तरह से मक्का पैक्ट यानी कि इस्लामिक नेटो बना है, ऐसे में ईरान के राष्ट्रपति पजिश्कियान और प्रधानमंत्री नरेंद्र मोदी की मुलाकात दुनिया के लिए और भी महत्वपूर्ण हो जाती है। तो दिखाएं आपको ये मुलाकात इतनी महत्वपूर्ण क्यों है।
1: अमेरिका और ईरान के बीच फिर से युद्ध भड़का। बिश्केक में मोदी और पेदिश्कियान की द्विपक्षीय बैठक। मोदी और पेदिश्कियान की वार्ता, अमेरिका पर क्या हुई चर्चा। जंग शुरू होने के बाद पहली मुलाकात, एससीओ में कूटनीतिक बात। ईरान के दिमाग में क्या है, पेदिश्कियान ने पीएम मोदी से क्या कहा। पीएम मोदी शंघाई सहयोग संगठन यानी एससीओ के 26वें शिखर सम्मेलन में हिस्सा ले रहे हैं। ऐसे में एससीओ समिट से पहले प्रधानमंत्री मोदी ने बिश्केक में ईरान के राष्ट्रपति मसूद पेदिश्कियान के साथ द्विपक्षीय बैठक की। पीएम मोदी और ईरान के राष्ट्रपति मसूद पेदिश्कियान की इस मुलाकात की चर्चा दुनिया भर में है और इसका कारण है ये दोनों नेता उस वक्त मिले हैं जब अमेरिका और ईरान के बीच युद्ध एक बार फिर से भड़क उठा है। करीब एक महीने बाद हमलों की नई लहर देखने को मिली है। जी हाँ, अमेरिका ने लारक द्वीप पर यह कहते हुए तबाही मचा दी कि ईरान यहीं से बारूदी सुरंगें बिछाने का काम कर रहा है और इसके जवाब में ईरान ने जॉर्डन और यूएई में अमेरिका के सैन्य ठिकानों पर बैलिस्टिक मिसाइलों से हमले कर दिए। साथ ही ईरान ने चेतावनी दी है कि इस तरह की हरकतें किसी भी सूरत में बर्दाश्त नहीं की जाएंगी। दूसरी तरफ सऊदी अरब, तुर्की और पाकिस्तान के बीच मक्का पैक्ट भी हुआ है और इस्लामिक नेटो में कथित तौर पर ईरान को शामिल करने की चर्चाओं के बीच सवाल तेहरान के मन में भी फूट रहे हैं। ऐसे में पीएम मोदी और ईरानी राष्ट्रपति की मुलाकात में क्या बात हुई, इसको पूरी दुनिया जानना चाहती है।
2: प्राइम मिनिस्टर मोदीज मीटिंग विद द ईरानियन प्रेसिडेंट ऑब्वियसली अक्वायर्स अ वेरी स्पेशल केमिस्ट्री इन द कॉन्टेक्स्ट ऑफ द रीसेंट मक्का पैक्ट बिटवीन सऊदी अरेबिया, टर्की एंड पाकिस्तान। The Americans certainly believe that the pact is a replacement for the American umbrella against Iran. But in the longer analysis, India and Iran are civilizational states, nations with a deep sense of identity, nations with a deep sense of confidence who believe that bilateral bonds are far more effective than multilateral fluff.
1: फरवरी में अमेरिका, इसराइल और ईरान के बीच युद्ध भड़का और ये पहला मौका है जब पीएम मोदी और ईरानी राष्ट्रपति आमने सामने आए। ऐसे में दोनों नेताओं ने द्विपक्षीय संबंधों पर चर्चा की तो मिडल ईस्ट में हालिया तनाव को लेकर भी दोनों के बीच बातचीत हुई। पीएम मोदी ने मिडल ईस्ट के तनाव पर चिंता जताई और भारत के इस रुख को भी दोहराया कि सभी मुद्दों का समाधान बातचीत और कूटनीति के जरिए किया जाना चाहिए। पीएम मोदी ने मिडल ईस्ट में स्थायी शांति और स्थिरता सुनिश्चित करने के लिए लगातार प्रयासों की आवश्यकता पर भी जोर दिया। आवाजाही और व्यापार की स्वतंत्रता की रक्षा का आह्वान करते हुए उन्होंने इस बात पर जोर दिया कि किसी भी परिस्थिति में नागरिकों और नागरिक बुनियादी ढांचे जिनमें कमर्शियल शिपिंग और नाविक शामिल है किसी को भी नुकसान नहीं पहुँचना चाहिए। पेदिश्कियान ने पीएम मोदी से कहा कि अमेरिका ने अपने वादे को पूरा नहीं किया, इसके बावजूद ईरान एक अंतिम समझौते पर पहुंचने के लिए प्रतिबद्ध है। पेदिश्कियान ने यह भी कहा कि इलाके में शांति और स्थिरता को मजबूत करने में भारत काफी मदद कर सकता है। सरकारी मीडिया की रिपोर्ट के अनुसार पेदिश्कियान ने कहा कि हम अब भी समझौते और आपसी समझ बनाने की दिशा में काम कर रहे हैं। हमारा मानना है कि युद्ध जारी रखने से न तो हमारे हितों को और न ही क्षेत्र या मानवता के हितों को कोई लाभ होता है। भारत के लिए ईरान पश्चिम एशिया का एक अहम साझेदार है। दोनों देशों के बीच पुराने कारोबारी और रणनीतिक रिश्ते हैं, लेकिन अमेरिकी प्रतिबंधों और मिडल ईस्ट में तनाव के कारण इन रिश्तों पर लगातार दबाव रहा है। अब हालात और जटिल हो गए हैं। अमेरिका और ईरान के बीच संघर्ष का सीधा असर खाड़ी क्षेत्र पर पड़ता है। सबसे बड़ा खतरा ऊर्जा आपूर्ति पर है। दुनिया के बड़े तेल और गैस आपूर्ति बांध یعنی ہرمز اسٹریٹ اسی علاقے سے گزرتے ہیں. بھارت کھاڑی دیشوں سے بڑی ماترا میں کچا تیل خریدتا ہے. یہ تیل ہرمز کے راستے ہی بھارت آتا ہے. ایسے میں ایران کے شیرش نیترتو کے ساتھ سیدھے سمپرک میں رہنا بھارت کے لیے بے حد ضروری ہے. دونوں نیتاؤں کی اس ملاقات میں پی ایم مودی نے برکس اور ایس سی او سمیت بہو پکشیہ سنگٹھنوں میں ایران کے ساتھ مل کر کام کرنے کی بھارت کی تتپرتا کو دہرایا اور پی ایم مودی نے یہ بھی کہا کہ وہ برکس سمیٹ کے لیے راشٹرپتی پزیشکیان کا بھارت میں سواگت کرنے کے لیے اتسک ہیں. اس سے پہلے بشکیک میں پردھان منتری نریندر مودی نے آرمینیا کے پردھان منتری نکول پشینیان سے ملاقات کی. بدلتے بھو راجنیتک سمیکرنوں کے بیچ بھارت کے لیے آرمینیا کے ساتھ سمواد وشیش مہتو رکھتا ہے. یہ مدھیہ ایشیا اور آس پاس کے شیتروں سے رشتے مضبوط کرنے کی بھارت کی ویاپک رڑنیتی کا حصہ ہے. ایسے میں ایس سی او سمٹ سے پہلے بھارت کی اس کوٹ نیتی نے دنیا کا دھیان اپنی طرف کھینچا ہے, کیونکہ ایس سی او شکھر سمیلن کے دوران ویشوک نیتاؤں کے ساتھ دوپکشیہ بیٹھکیں بھارت کی کوٹ نیتی کھیتریہ سرکشا اور آرتھک ہتوں کے لحاظ سے بے حد مہتوپورن ہے. آج تک بیورو.
0: اور آئیے اب ہم آپ کو دکھاتے ہیں کہ کیسے امریکہ نے ایران پر نئے حملوں کی شروعات کر دی ہے. امریکہ کا کہنا ہے کہ امریکن نیوی نے ایران کی اور سے بچھائی گئی کئی بارودی سرنگوں کو ہٹا دیا تھا, جس میں قریب 1500 کمرشل جہازوں کے لیے سرکشت راستہ ملا, اور امریکہ نے اس علاقے میں ایران کو تیل نریات کرنے سے روک دیا. اور اس سے چڑھ کر ایران نے پھر سے بارودی سرنگوں کو بچھانے کی سازش رچی, اور اس سازش کو پورا کرنے والا بڑا کیندر تھا لارک دویپ, اور اسی لیے امریکہ نے حملے کی. لیکن ایران کہہ رہا ہے کہ امریکہ جان بوجھ کر ایران کو اکسا رہا ہے, جس کے گمبھیر پرینام امریکہ کو بھگتنے ہوں گے.
1: ایران کے لارک دویپ پر امریکہ کا حملہ, یدھ پھر بھڑکا. ایران کی کڑی چیتاونی, مشتبہ کا مسلم دیشوں کو میسج. لارک پر امریکی میسائلوں کا حملہ, مہا یدھ تک جائے گا. مڈل ایسٹ میں امریکی بیس پر جوابی حملے, ایران کا پلان کیا ہے؟ ایس سی او سمٹ میں پہنچا ایران, مڈل ایسٹ میں یدھ کا حل نکلے گا. ایران اور امریکہ کے بیچ ایک بار پھر سے حملوں کی شروعات اس وقت ہوئی ہے جب کرگستان کی راجدھانی بشکیک میں ایس سی او سمٹ شروع ہوا ہے, تو دوسری طرف استنبول میں پاکستان, سعودی عرب اور ترکیے کے بیچ ہوئے مکہ پیکٹ یعنی اسلامک نیٹو بننے کے بعد پہلی بیٹھک شروع ہوئی. اب ایران نے لارک دویپ پر ہوئے امریکی حملوں کے جواب میں پہلے تو جارڈن اور پھر یو اے ای میں امریکی سینے ٹھکانوں پر بیلسٹک میسائلوں سے حملے کا دعویٰ کیا. ایران نے چیتاونی بھی دی کہ اس طرح کی حرکتیں کسی بھی صورت میں برداشت نہیں ہوں گی. تو ایران کے سپریم لیڈر مجتبیٰ خامنئی نے ایک لکھت سندیش بھی جاری کیا کہ مسلم دیش امریکہ اور اسرائیل کے خلاف ایک جٹ رہیں. ایران نے دعویٰ کیا ہے کہ اس نے یو اے ای میں یو ایس کے المنہاد ایئر بیس پر ڈرون حملہ کیا ہے. ایران کا کہنا ہے کہ اس کی سینا نے یو اے ای میں یو ایس ملٹری بیس پر درجنوں ڈرون سے حملہ کیا, جس میں ہیلی کاپٹر سویدھاؤں اور یو ایس سینکوں کو نشانہ بنایا گیا. ایران کا آروپ ہے کہ المنہاد ودیشی سیناؤں کے ہوائی ابھیانوں میں مدد کرنے والا ایک پرمکھ کیندر ہے, اسی لیے اسے نشانہ بنایا گیا ہے. ادھر یو اے ای نے ایئر بیس پر حملے کو بے بنیاد بتایا ہے, حالانکہ اس کی وایو سینا نے ایران کی اور سے اپنے سمندری علاقے میں آ رہے ایک ڈرون پر جوابی کاروائی ضرور کی ہے. لیکن مڈل ایسٹ میں یہ یدھ لارک دویپ پر امریکی حملوں کے بعد سے شروع ہوا ہے. ایران کے لارک دویپ پر دو راکٹ لانچرز کو نشانہ بنایا گیا ہے. لارک دویپ ہرمز کے پاس بسا ہوا ہے. امریکہ کا آروپ ہے کہ ایرانی ریولیوشنری گارڈز کے سینک اس علاقے سے ہرمز میں راکٹ اور سمندری بارودی سرنگیں لانچ کرنے کی تیاری کر رہے تھے. ایرانی سینا نے دعویٰ کیا ہے کہ امریکہ کے حملے میں کئی سینک اور ناگرک مارے گئے, جبکہ کئی لوگ گھائل ہوئے ہیں. ایران نے امریکہ کے اس حملے کا جواب دینے میں بالکل بھی دیر نہیں لگائی. آئی آر جی سی نے جارڈن میں امریکی ٹھکانوں پر بیلسٹک میسائلوں سے حملہ بول دیا. پریس ٹی وی کے مطابق کنگ حسین اور الازراق ایئر بیس کے تکنیکی ڈھانچے اور لڑاکو ویمانوں کی پوزیشن کو نشانہ بنایا گیا. ایران نے ہرمز کے اوپر اڑ رہے امریکہ کے ایم کیو نائن ڈرون کو مار گرانے کا بھی دعویٰ کیا ہے. ایران کی میسائل کے وار سے ڈرون فارس کی کھاڑی میں جا گرا. ईरान का दावा है कि उसके ताकतवर एयर डिफेंस सिस्टम ने अपना काम बखूबी किया है। इस बीच अमेरिका के राष्ट्रपति ट्रंप ने सोशल मीडिया पर एक एआई वीडियो पोस्ट किया है जिसमें लिखा है कि खाक द्वीप को पूरी तरह से तबाह किया जा रहा है। अमेरिकी सेना ने पिछले हफ्ते ही होर्मुज के इंटरनेशनल शिपिंग रूट से बारूदी सुरंगें हटाने का काम पूरा किया था। राष्ट्रपति ट्रंप ने भी कहा था कि अंतर्राष्ट्रीय जल क्षेत्र में मौजूद सभी सुरंगों को या तो हटा दिया गया या फिर निष्क्रिय कर दिया गया है। इसके साथ ही उन्होंने चेतावनी दी थी कि अगर कोई जहाज या नाव होर्मुज में नई बारूदी सुरंगें बिछाने की कोशिश करेगा तो उसे नष्ट कर दिया जाएगा। अमेरिका को शक है कि ईरान फिर सुरंगों को बिछा रहा है ताकि होर्मुज में जहाजों की आवाजाही पर उसका नियंत्रण बना रहे। अमेरिका का ताजा हमला इसी का नतीजा है। वैसे अमेरिका की नाकेबंदी से ईरान की मुसीबतें लगातार बढ़ रही हैं। ईरान के परमाणु मिशन की वजह से कुछ पाबंदियां उस पर पहले से ही थी, अब युद्ध शुरू होने के बाद कई और पाबंदियों ने उसकी अर्थव्यवस्था को पटरी से उतार कर रख दिया है। खुद ईरान मान रहा है कि पाबंदियों ने उसके निर्यात को करीब 35% कम कर दिया है।
3: 5% کاهش پیدا کرده. یعنی صادراتمون کم شده، بیشتر کم شده، وارداتمون بیشتر. صادرات یه مقدار کمیش کمتر از وارداته. واردات که خیلی کمتر شده. ولی معنی این حرف برای کسانی که اقتصاد میدونن معلومه. حالا من نمیخوام بازش بکنم یعنی چی؟ یعنی این که میگه اصلا تحریم هیچ اثری نداره. آخه نمیدونم چی به اینو بگم. یعنی واقعا عقلم خوب چیزیه، فقط همینو میخوام بگم. یعنی عقلم خوب چیزی، یعنی بگن تحریم هیچ اثری نداره.
1: ایک جھگڑا ہورمز کو لے کر ہے تو دوسرا ایران کے پرمانو مشن کو لے کر. امریکہ کے دباؤ کے باوجود اتنے مہینوں میں ایک بار بھی انٹرنیشنل ایٹومک انرجی ایجنسی ایران کی کسی بھی سائٹ کا نرکشن نہیں کر پائی ہے. اس سے یہ نہیں پتا چل پا رہا ہے کہ ان ایٹمی سائٹ کو حملوں میں کتنا نقصان پہنچا ہے. ایران بھی بار بار اپنا رخ صاف کر رہا ہے کہ وہ کسی بھی قیمت پر ایجنسی کو گھسنے نہیں دے گا.
4: اعتراض نمی کنه، محکوم نمی کنه. خب این صلاحیت خودش رو و اون استقلال خودش رو زیر سوال میبره. در شرایط کنونی هم اونهایی که بهش حمله نشده رو بازرسی که لازم بوده.
0: दस्तक में एक बहुत छोटे से ब्रेक के लिए हम यहां पर रुक रहे हैं. लौट कर आएंगे तो दस्तक के अगले हिस्से में आपको दिखाएंगे कि क्या नेपाल में आई एटम बॉम्ब जैसी तबाही. देखते रहिए दस्तक.
5: प्रेजेंटेड बाय पतंजलि गाय का घी. लगाएं स्वाद और सेहत का तड़का हर माँ का भरोसा प्यार से परो. इन एसोसिएशन विद
6: भारत की अपनी इलेक्ट्रिक सवारी सोकुडो.
7: स्टे इन द स्पा स्टेट ऑफ माइंड विद द कोला स्पा एट होम. What your day throws at you, stay in the spa state of mind with the Kohler Spa at home.